0: बहुत बढ़ चुका है। लोग बाहर से स्ट्रांग नजर आते हैं लेकिन अंदर से थके हुए हैं। किसी को काम की टेंशन है, किसी को घर के मसाइल हैं, किसी को अपने मुस्तकबिल की फिक्र है और कुछ लोग तो सिर्फ तन्हाई से लड़ रहे हैं। ऐसे में अगर कोई शख्स मोहब्बत से मिले, स्माइल करे, नरमी से बात करे तो वो इंसान शायद चंद लम्हों के लिए ही सही लेकिन बेहतर महसूस करता है। और यही इस्लाम चाहता है। इस्लाम सिर्फ ये नहीं कहता कि नमाज पढ़ो, इस्लाम ये भी सिखाता है कि लोगों से कैसे मिलना है, घर में कैसा माहौल बनाना है, गुस्से में कैसा रवैया रखना है, कमजोर इंसान के साथ कैसे पेश आना है। और इन सब की बुनियाद इखलाक पर है। बदकिस्मती से आज हमने दीन को बहुत मुश्किल बना लिया है। हम समझते हैं कि सिर्फ बड़े बड़े अमाल से ही हम नेकियां कमा सकते हैं। हालांकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने छोटी छोटी नेकियों को भी बहुत अहमियत दी, क्योंकि यही छोटी चीजें इंसान की शख्सियत बनाती हैं। जरा अपनी डेली लाइफ को देखें। कभी हम सुबह उठते ही स्ट्रेस में होते हैं, जल्दी होती है, काम का प्रेशर होता है, बच्चे शोर कर रहे होते हैं, ट्रैफिक अलग परेशान करता है और इसी जल्दी और थकन में हमारा चेहरा सख्त हो जाता है, लहजा ड्राई हो जाता है। हम घर वालों से ऐसे बात करते हैं जैसे कोई बस जिम्मेदारी निपटा रहे हैं और वो सब मसला हो। फिर यही मूड लेके हम ऑफिस जाते हैं, यूनिवर्सिटी या फिर बाहर के माहौल तक, मतलब जहाँ जहाँ हम जाते हैं ना, हमारा ऐसी ड्राई लहजा, बिगड़ा हुआ मूड, उलझा हुआ चेहरा। अब जरा इमेजिन करें, अगर एक शख्स अपने दिन का आगाज इस नियत से करे कि मैं आज लोगों के लिए आसानी बनूंगा, सख्ती नहीं, तो खुद ही सोचें उसके रवैये में कितना फर्क आएगा। एक स्माइल सिर्फ लिप्स मूवमेंट नहीं होती, उसके अंदर की कैफियत भी जाहिर करती है। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का चेहरा हमेशा मुस्कुराता रहता था। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बारे में सहाबा बयान करते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम लोगों से इतनी मोहब्बत और नरमी से मिलते कि हर शख्स को लगता कि शायद मैं ही उनके करीब तरीन हूँ। यही लीडरशिप थी, यही इमोशनल इंटेलिजेंस है, यही प्रोफेटिक कैरेक्टर था। आज हम लीडरशिप कोर्सेज करते हैं, कम्युनिकेशन वर्कशॉप्स अटेंड करते हैं, मोटिवेशनल वीडियोस देखते हैं, लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सदियों पहले ही बेहतरीन ह्यूमन इंटरेक्शन सिखा दिया था। और इंटरेस्टिंग बात यह है कि स्माइल सिर्फ दूसरों को ही फायदा नहीं देती बल्कि खुद इंसान को भी फायदा देती है। जब इंसान मुस्कुराता है तो उसके अंदर पॉजिटिविटी बढ़ती है, गुस्सा उसका नर्म हो जाता है और दिल निस्बतन सुकून महसूस करता है।
1: आप सुन रहे हैं हदीब टू हैबिट,
2: हदीब टू हैबिट
1: आरजे महविश के साथ, ओनली ऑन एफएम 107।
0: लेकिन यहाँ एक अहम बात समझना जरूरी है, इस्लाम फेक स्माइल नहीं सिखाता। ये नहीं कि दिल में तकब्बुर हो, चेहरे पे मस्नूई स्वीटनेस सजा के घूम रहे जैसे आजकल होता है खासतौर पे कॉर्पोरेट सेक्टर में। इस्लाम सिंसियरिटी सिखाता है, दिल साफ हो, नीयत अच्छी हो और रवैया नरम हो। आज सोशल मीडिया ने भी हमारे रवैयों को काफ़ी इफेक्ट किया है। लोग ऑनलाइन बहुत एक्सप्रेसिव होते हैं लेकिन रियल लाइफ में बिल्कुल डिसकनेक्टेड। हम इमोजीज बहुत भेजते हैं मगर घर वालों को मुस्कुराकर कम ही देखते हैं। कभी कभी एक बच्चा صرف اس انتظار میں ہوتا ہے کہ اس کے والدین اسے خوشی سے دیکھیں گے, اس سے مسکرا کے بات کریں گے, اور کبھی آپ کا لائف پارٹنر آپ سے صرف سافٹ ایکسپریشن چاہتا ہے, کبھی والدین صرف یہ چاہتے ہیں کہ اولاد محبت سے بات کرے. لیکن ہم اتنے بزی ہو چکے ہیں کہ بیسک کائنڈنس بھی کم ہوتی جا رہی ہے. اسی لیے یہ حدیث پہلے سے کئی زیادہ ریلیونٹ محسوس ہوتی ہے. یہ حدیث ہمیں یاد دلاتی ہے کہ ہر نیکی ایکسپینسو نہیں ہوتی, ہر عبادت مشکل نہیں ہوتی, اور ہر صدقہ مال سے ہی نہیں ہوتا. بعض اوقات ایک چھوٹی سی مسکراہٹ اللہ کے نزدیک بہت قیمتی ہو سکتی ہے, اور شاید قیامت کے دن انسان حیران ہو کہ اتنی چھوٹی سی عادت نے اس کے نامہ اعمال میں کتنی روشنی ڈال دی. اسی لیے آج کے بعد جب بھی آپ مسکرائیں تو صرف عادت کے طور پہ نہیں بلکہ نیت کے ساتھ مسکرائیں, کیونکہ نیت ہی وہ چیز ہے جو عام عمل کو بھی عبادت بنا دیتی ہے. اب ہم بات کرتے ہیں کہ ہم نے مسکرانا کہاں کھو دیا. یہ تو ہماری فطرت کا حصہ ہے نا, لیکن اگر ہم آج سچائی سے اپنے معاشرے کو دیکھیں تو ایک چیز بہت واضح نظر آتی ہے. لوگ شاید پہلے کی نسبت آج زیادہ کنیکٹڈ ہیں, لیکن ایموشنلی زیادہ ڈسٹنٹ ہو گئے. کمیونیکیشن بڑھ گئی ہے, کنورزیشن کم ہو گئی ہے. آپ کے کانٹیکٹس بڑھ گئے ہیں لیکن ریلیشنز کمزور ہو گئے ہیں, اور شاید اسی لیے آج لوگوں کے چہروں پر مسکراہٹیں بھی کم ہوتی جا رہی ہیں. پہلے لوگ ایک دوسرے سے ملتے تھے تو چہروں پر ایک گرم جوشی ہوتی تھی, گھر میں داخل ہوتے ہی سلام, مسکرا کے دیکھا, حال پوچھنا, یہ سب معمول تھا. محلے والے ایک دوسرے کو جانتے تھے, رشتوں میں سافٹنس تھی. لیکن آج کی زندگی بہت تیز ہو گئی ہے. صبح آنکھ کھلتے ہی موبائل اسکرین سامنے آ جاتی ہے, نوٹیفیکیشنز, ای میلز, میسیجز, ڈیڈ لائنز, رسپانسبلٹیز, اور انسان دن شروع ہونے سے پہلے ہی خود کو مینٹلی ٹائرڈ محسوس کرنے لگتا ہے. ایسے میں سب سے پہلے گم ہوا تو مسکراہٹ. آج اکثر لوگ فزیکلی تھکے ہوئے کم ہیں اور ایموشنلی ایگزاسٹڈ زیادہ ہیں. آفس میں جائیں تو لوگ پریشر میں ہوتے ہیں, یونیورسٹی اسکولز میں اسٹوڈنٹس انزائٹی میں ہیں, گھروں میں پیرنٹس رسپانسبلٹیز سے اوورویلمڈ ہیں, اور نوجوان فیوچر کے خوف میں. ایسے ماحول میں آہستہ آہستہ ہم ایموشنلی ایک طرح سے بالکل ہی تھک چکے ہیں, اور پھر یہی ہوتا ہے, سلام بھی ایک فارمیلٹی بن جاتی ہے, لہجے خشک ہو جاتے ہیں, چہرہ سنجیدہ رہنے لگتا ہے, اور مسکراہٹ بہت ہی ریئر ہو جاتی ہے. حالانکہ حقیقت یہ ہے کہ انسان کو سب سے زیادہ ضرورت ہی سافٹنیس, نرمی کی ہوتی ہے. کبھی کبھی ہم سمجھتے ہیں کہ ہماری جو بڑی پرابلمس ہیں صرف بڑے سلوشن سے ہی حل ہوں گی, لیکن بعض دفعہ چھوٹے چھوٹے رویے زندگی کو آسان بنا دیتے ہیں. مثلاً گھر میں ایک والد پورا دن کام کر کے جب واپس آتا ہے وہ تھکا ہوا ہوتا ہے, اسٹریسڈ ہے, خاموش ہے. بچے اس سے بات کرنا چاہتے ہیں لیکن اس کے چہرے کی سختی کو دیکھ کر قریب آنے سے گھبراتے ہیں. اب اگر وہی شخص دروازہ کھول کر تھوڑا سا مسکرا کر سلام کرے تو پورے گھر کی انرجی بدل سکتی ہے. اسی طرح ایک ماں سارا دن گھر اور بچوں کے کاموں میں بزی رہتی ہے, وہ ایموشنلی ڈرینڈ ہوتی ہے. اگر گھر والے اپریسیشن کے ساتھ مسکرا کر بات کریں تو اس کی تھکن جو ہے وہ اچانک سے اس کو کم محسوس ہونے لگتی ہے. بالکل یہی حال ورک پلیسز کا بھی ہے. आज बहुत से लोग काम से नहीं

0: صلى الله عليه وسلم وعلى ملة أبينا إبراهيم حنيفا مسلما وما كان من المشركين. سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته. أستغفر الله وأتوب إليه. اللهم صل وسلم على نبينا محمد. اذکار صبح کے اس خصوصی سیگمنٹ کے اختتام پر آپ سب کو ایف ایم 107 کی پوری ٹیم کی جانب سے صبح بخیر. اللہ آپ کا دن خیر و برکت سے بھر دے, غموں کو خوشی میں بدل دے اور آپ کو دین و دنیا کی کامیابیاں عطا فرمائیں. آمین یا رب العالمین.
1: آمین یا رب العالمین. السلام علیکم, میں دوحا والا کبیر ایف ایم 107 پہ. گڈ مارننگ, گڈ مارننگ, گڈ مارننگ. مجھے ایسے بچوں کے میسج آتے ہیں, مجھے بڑا اچھا لگتا ہے. تو ابھی جو ہے کچھ دیر پہلے مجھے شنایا کا میسج آیا, شنایا کا, اور شنایا نے میسج کر کے مجھے کہا کہ کبیر انکل مجھے بہت اچھا لگ رہا ہے کہ آپ کو صبح اٹھنا پڑ رہا ہے. تھینک یو سویٹ ہارٹ, بہت بہت شکریہ. بہت سارے بچے بہت خوش ہیں, بڑھیا ہے, اس کی بھی کلاس لگنی چاہیے بیٹا. آئی ایم ریئلی ریئلی ہیپی. ابھی شنایا اسکول جا رہی ہے باقی بچوں کی طرف, جتنے بھی بچے بھی اسکول کی طرف جا رہے ہیں, لاٹس آف لو ٹو یو. کبیر انکل کی طرف سے آپ کا دن بہت بڑھیا جائے, مزے آ جائیں گے. اور ٹفن میں ایک بچے نے مجھے بتایا ہے, ان کا نام محمد ہے, محمد نے مجھے میسج کیا ہے کہ آج جو ہے محمد صرف فروٹس وغیرہ لے جا رہے ہیں اور کہہ رہے ہیں کبیر انکل میں پراٹھا لے جانے والا تھا لیکن ممی نے آج منع کر دیا. ممی ایسا کیوں کیا آپ نے مجھے بتائیے. مطلب دھیرے بیچارے بچے کو پرام تھی. آج کل بڑے کانشیس ہو گئے نا ماں باپ, پہلے تو بھائی صاحب الگ ہی سین ہوا کرتا تھا. باقی کچھ میسیجز میں پڑھ دوں. گڈ مارننگ کبیر بھائی, گڈ مارننگ, گڈ مارننگ. کیا حال ہے بھائی کے؟ حسن بھائی, حسن بھائی کی ڈی پی بہت بڑھیا بھائی, ایک دم لگتا ہے کہ ابھی آدمی جو ہے سیدھا پروفیشنلزم میں آ گیا. ایک میسیج, گڈ مارننگ ٹیچر کبیر فرام دنین اینڈ ردوا. کیا ماشاء اللہ نام ہے, ان دونوں کے نام پڑھ کے مجھے ایک الگ سی پازیٹیوٹی ملتی ہے. سو دنین اور ردوا دونوں کو بہت بہت سارا پیار. ٹیچر کبیر, تھینک یو سویٹ ہارٹ, بہت بہت شکریہ دونوں کو. ایک گڈ مارننگ آیا, گڈ مارننگ, گڈ مارننگ بلال بھائی, تھینک یو سو مچ. اور ایک میسج کیا ہے, کیا ہے, جاگ تو میں پہلے الارم پہ جاتا ہوں, دو منٹ اٹھ کے بیٹھتا ہوں, یاد ابھی تین الارم باقی ہیں پھر سو جاتا ہوں. فیصل بھائی کہہ رہے ہیں, کہہ رہے ہیں جب تک ٹائم 6:30 نہ ہو جائے. میں بتا رہا ہوں, اٹھ کر الارم کو بند کر دینے میں جو مزہ ہے بھائی, وہ نہیں ہے کسی چیز میں. آپ سمجھ رہے ہو, جب آپ اٹھتے ہیں آپ الارم چیک کر دیں گے, اچھا بھی تھوڑا ٹائم ہے, پھر آپ الارم بند کر کے سو جاتے ہیں, اس سے بڑھیا نیند بتا دو کہاں ملتی ہے. مجھے تو نہیں لگتا بھائی, وہ نیکسٹ لیول کی نیند ہے بھائی, وہ نیکسٹ لیول کی نیند ہے. اور ایک میسج آیا کبیر بھائی, ہیلو. اور ایک کہتے ہیں, الارم سے میں کہہ تو نہیں اٹھتا لیکن باقی روم میٹ اٹھ جاتے ہیں. گڈ دیٹ یو سیٹ دیٹ, بیکاز آج میرے پاس یہی ہے ٹاپک, یہی ہے. خاطر عبداللہ بھائی کہتے ہیں آج ایک اپوائنٹمنٹ ہے. اچھا, اور لکھتے ہیں سرور بھائی سے ہیلپ, سرور بھائی سے میں ہیلپ لوں؟ بھائی کیسی باتیں کر رہے ہو. اور ایک میسج مظہر قریشی صاحب کا, گڈ مارننگ, گڈ مارننگ, گڈ مارننگ مظہر صاحب. اور انجینئر محمد فیضان صاحب نے میسج کیا, گڈ مارننگ, گڈ مارننگ میرا بھائی. تو دیکھو, میں نا آج روم میٹس کے بارے میں بات کرنا چاہتا ہوں, بیکاز کئی سالوں پہلے میرے بھی ایک روم میٹ تھا. اینڈ آئی نو روم میٹس کی کہانی جو آپ کے پاس ہوگی وہ بہت بہت زبردست ہوگی. میں اپنے روم میٹ کی کہانی آپ کو شیئر کرتا ہوں, میں نام نہیں بتاؤں گا. تو میرا روم میٹ جو تھا وہ بھائی الگ دماغ کا تھا بھائی. پتا کیا ہوتا تھا, مان لو میں جو ہوں, ہم دونوں کے جو بیڈ لگا ہوا تھا وہ ایسا تھا کہ اچھا خاصا روم تھا, تو میں لیفٹ میں تھا وہ رائٹ میں تھا, اور میں جو ہوں کانوں میں ایئر پیس لگا کے بڑھیا بھائی مووی دیکھ رہا ہوں, ٹھیک ہے, کوئی ٹینشن نہیں, میرا دھیان پورا کا پورا پکچر میں موبائل پہ دیکھ رہا ہوں میں. اتنے میں چونکہ اس کی لڑائی ہو جاتی تھی کہیں نہ کہیں فون پہ, تو میں دیکھ رہا ہوں اڑتا ہوا وہ جو پینٹس کا بکسا وہ اڑتا ہوا آ رہا ہے اور میرے سامنے گر رہا ہے. میں نے کہا یہ کہاں سے اڑتا ہوا آیا. پھر میں اپنے رائٹ میں دیکھتا ہوں اور بھائی لڑ رہا بھائی ویڈیو کال پہ. لڑائی ہو رہی, چیخ چلی ہو رہی. تو میرے لیے فل انٹرٹینمنٹ تھا بھائی, ایک مووی چل رہی ہوتی فون میں اور دوسری مووی چل رہی ہوتی تھی سائڈ میں. تو میرے ساتھ تو ایسا روم میٹ تھا بھائی. میں جاننا چاہتا ہوں جتنے یہاں پہ لوگ رہ رہے ہیں روم میٹس کے ساتھ یا کبھی رہے ہیں, آپ کے پاس کیا کہانی ہے بھائی بتانے کے لیے؟ بیکاز آئی نو بہت بڑھیا کہانی ہوگی بتانے کے لیے, اور میں چاہتا ہوں کہ آج آپ اندر کی کہانی ساری کی ساری رکھ دیں میرے سامنے. ایک میسج ہے, اٹھنا کون چاہتا ہے, بچوں کے چکر میں اٹھنا پڑتا ہے صاحب. وعلیکم السلام. یہ میسج کیا ہے عالم بھائی نے, عالم بھائی. سارے ماں باپ جو ہیں بچوں کو اسکول بھیج کے بچوں کو ہی بلیم کر رہے ہوتے ہیں. ان کی وجہ سے اٹھنا پڑتا ہے, ہم کہاں اٹھنا چاہتے ہیں. अब तो उठना तो पड़ेगा, क्या क्या कर सकते हैं आलिम भाई। हाँ तो मैं कह रहा हूँ रूममेट्स की जो आपकी कहानी होंगी ना, तौफीक साहब वालेकुम अस्सलाम अल वकरा से उन्होंने मैसेज किया। हाँ तो कोई आपके पास कहानी हो तो आप मैसेज कर सकते हैं या आप सीधा कॉल कर सकते हैं 666-44-344-377 पर, 444-344-377 पर ये नंबर है, और आप चाहें तो व्हाट्सअप कर सकते हैं 666-22-107 पर। जेबी भाई ने मैसेज किया है, जावेद भाई कहते हैं ग्रेट गुड मॉर्निंग कबीर भाई, ग्रेट एनर्जी एज ऑलवेज, मैं अलार्म के बगैर ही उठ जाता हूँ। भाई आप इस गोले के थोड़ी हो भाई मेरा सलूट है उन लोगों को जो बगैर अलार्म के उठ रहे हैं, मैं नहीं कर सकता भाई। मोहसिन भाई तो एक अलार्म में उठ जा रहे हैं, ये अलग लेवल की मेंटेलिटी है, अल्लाह ताला ये मेंटेलिटी सबको दे। एक मैसेज है अली मकसूद साहब, थैंक यू सो मच, आपका मैंने अलार्म आलिम पढ़ दिया, थैंक यू सो मच करेक्शन के लिए। रिजवान भाई वालेकुम अस्सलाम, गॉड ब्लेस यू टू मेरे भाई। तो एक भाई ने मैसेज किया है वेरी इंटरेस्टिंग, ये इरफान भाई ने मैसेज किया, इरफान भाई कह रहे हैं भाई मेरे रूम में तीन हैं मुझे मिलाकर, और मेरे अलार्म से दोनों उठ जाते हैं पर मैं नहीं उठता, और मेरे रूममेट में से एक है, मैं उसका नाम पता नहीं लूँ ना लूँ पर क्या, पर वो रात भर फ़ोन पे रहता है और फिर भी सुबह उठ के काम पे चला जाता है। यही वाले तो रूममेट्स की बात कर रहा हूँ भाई मैं ये वाले जो रूममेट है ना, ये अलग लेवल के डेडिकेटेड लोग हैं। ये रात में फ़ोन पे भी रहेंगे, ये रात में उस पर लड़ भी लेंगे, और रात भर जग के सुबह काम पे भी चले जाएंगे। ये दिस इज समथिंग एल्स, ये डेडिकेशन को देख के समझ में नहीं आता मुझे इंस्पायर होना भी चाहिए कि नहीं होना चाहिए। मेरा भी रूममेट ऐसा रहा है भाई, तो मैं समझ सकता हूँ। और सुम्बुल मैंने मैसेज किया अस्सलाम वालेकुम, वालेकुम अस्सलाम टीचर साहिबा कैसी हैं आप, और एक मैसेज है अस्सलाम वालेकुम, वालेकुम अस्सलाम, वालेकुम अस्सलाम। ये जो है मुझे मैसेज किन्होंने किया है, एक सेकंड, अरे मैंने व्हाट्सएप भी हैंग कर दिया भाई व्हाट्सएप क्या खुद को हैंग करेगा और एक मैसेज है अबीर भाई मेरा अलार्म माई बॉडी ही है ऑटोमेटिकली, आई वेक अप एट 4:30, आई एम हैप्पी विद दिस हैबिट। हैप्पी होना भी चाहिए भाई, ये जो आप कर पा रहे हैं मीत भाई, ये कोई हलवा थोड़ी है, आपने तो हल्के में बोल दिया, बहुत बड़ी बात है ये। और मैसेज किया यूसुफ भाई ने, यूसुफ भाई वालेकुम अस्सलाम, सुम्बुल बहन क्या लिख रही हैं, इनको आशिक कहते, नहीं देखो बहन मैं टैग देना नहीं चाह रहा था लेकिन आपने दे दिया मैंने कुछ नहीं कहा भाई, ये टीचर साहिबा ने कहा है। तो भाई आपके रूममेट्स की जो कहानी है आप शेयर कर सकते हैं। मेरे पास अभी एक लेटेस्ट और मैसेज आया, इन्होंने अपना नाम मेंशन नहीं किया, ये कह रहे हैं कबीर भाई मेरा रूममेट जो है बहुत ही अलग किस्म का, क्या अलग किस्म का बंदा है, वो सब के सब साथ में खाते हैं और वो बिल्कुल अलग हटके खाता है, वो रात भर बाहर रूम से निकल के बातें करता है और सुबह 4:30-5 बजे आता है जब फजर की अजान हो जाती है। अरे भाई अब टाइटल देना मुझे लग रहा है कि सही है, कॉल आ रही है, अस्सलाम वालेकुम।
2: वालेकुम
1: अस्सलाम वरहमतुल्लाह, क्या हाल है भाई के? अल्हम्दुलिल्लाह मेरे भाई, आप सुनाइए क्या हाल है भाई के?
2: अल्हम्दुलिल्लाह
1: कहिए
2: तो आपका तो वेलकम बैक है।
1: थैंक यू मेरा भाई,
2: मॉर्निंग में सुनता हूँ प्रोग्राम आपका शो, तो ऐसे भी मेरे को टाइम मालूम नहीं था, टाइम मिले मिलते आफ्टरनून में।
1: चलो अच्छी बात है, आ गए आप।

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: इंसान आसमान से इस दुनिया में उतारा गया है और उसे दोबारा आसमान की तरफ ही लौटना है, इसलिए इंसान के रब ने आसमान से एक रस्सी लटकाई और फरमाया, सब मिलकर इस रस्सी को मजबूती से थाम लो और आपस में तफर्रका ना डालो। यह रस्सी ये हबले मतीन है, कुरान करीम। आइए तलहा अशरफुल जमान के साथ सुनिए एक खास प्रोग्राम पर्ल्स ऑफ द कुरान, जहां हम तलाश करेंगे कुरान के वो मोती जो हमारी जिंदगी को सवार दे।
2: السلام عليكم ورحمة الله وبركاته. بسم الله والحمد لله والصلاة والسلام على رسول الله وبعد. سامعین کرام، ایک مرتبہ پھر آپ سب کو خوش آمدید قرآن کے موتی اس سفر میں، جہاں ہماری کوشش یہ ہے کہ قرآنی آیات کے باہمی ربط، ان کے پیغام، ان کی تاثیر اور ان کے اندر چھپی ہوئی حکمت کو محسوس کریں. آج ہماری گفتگو ہوگی سورہ مومنون کے حوالے سے. سورہ مومنون کو غور سے پڑھتے ہوئے سب سے پہلے جو چیز توجہ کھینچتی ہے وہ اس کی آیات کے درمیان حیرت انگیز ربط ہے. ایک آیت دوسری آیت سے معنی، دلیل اور تاثیر کے اعتبار سے ایک ایسا تسلسل قائم کرتی ہے جو آہستہ آہستہ قاری کے ذہن پر دلیل

आज मैंने उनके सबर का यह बदला दिया है कि यही लोग हकीकत में कामयाब हैं। यहाँ लफ्ज अल्फाइजून आता है, कामयाब होने वाले, हकीकी तौर पर जीतने वाले। ये सूरत में एक पूरी मानवी सिलसिला दिखाई देता है, फलाह, फौज, भारी मीजान, नजात, अजर और कामयाबी, और दूसरी तरफ अदम फलाह, खसारा, हलाकत, जिल्लत और अंजाम बद। सूरह मोमिनून का पैगाम यह है कि अल्लाह एक है, आखिरत हक है, अंबिया सच्चे हैं। उसके साथ फौरन दूसरा सवाल ये भी लाया गया है कि अगर ये सब हक है तो तुम उस हक के साथ क्या कर रहे हो, क्योंकि हकीकत को जान लेना एक मरहला है और इस हकीकत के मुताबिक जिंदगी गुजारना दूसरा मरहला है। यही वजह है कि सूरह मोमिनून के आगाज में अकीदे की मुजर्रद तारीफ नहीं बल्कि मोमिन के आमाल और सिफात बयान होती हैं। गोया ईमान जब सच्चा हो तो इंसान के रवैये, इबादत, अखलाक और जिम्मेदारियों में नजर आता है, और फिर आखिर में मालूम होता है कि ये सब क्यों अहम था, क्योंकि एक दिन मिजान कायम होगा। एक तरफ कहा जाएगा फऊलाइक हुमुल मुफ्लिहून, यही कामयाब हैं, और दूसरी तरफ फऊलाइक अल्लज़ीना खसरू अनफुसहुम, ये वो हैं जो खुद अपना सबसे बड़ा सरमाया खो बैठे। इसलिए सूरह मोमिनून का आगाज ही हमारे शऊर को एक लफ्ज के साथ बेदार करता है, कद अफलाह, कामयाब हो चुकी है। फिर सवाल ये नहीं रहता कि दुनिया हमें कामयाब समझती है या नहीं, असल सवाल ये है कि क्या हमारी जिंदगी उस फलाह के रास्ते पर है जिसे कुरान फलाह कहता है। और यही शायद इस सूरत के मरकजी पैगामात में से है कि हक सिर्फ मानने के लिए नहीं आता, हक का अपने साथ एक अंजाम भी लाता है, जो उसे थाम ले उसके लिए फलाह और फौज है, और जो उसे मुंह मोड़ ले उसके लिए खसारा, और सबसे बड़ा खसारा तो खुद अपने आप का खसारा है। सामने किराम, अब बढ़ते हैं एक नहायत गहरे रब की तरफ जो हमें सूरह मोमिनून में बार बार सामने दिखता है, और वो है बास बादल मौत का मसला, यानी मरने के बाद दोबारा उठाया जाना। दिलचस्प बात यह है कि सूरत के बिल्कुल इब्तदाई हिस्से ही में इंसान की तख्लीक के मुख्तलिफ मराहिल बयान करने के बाद अचानक आखिरत की तरफ तवज्जो दिलाई जाती है। ثم انكم بعد ذلك لميتون ثم انكم يوم القيامه تبعثون, फिर उस सब के बाद तुम्हें जरूर मरना है और फिर قیامت کے دن تم ضرور اٹھائے جاؤ گے۔ تو یہاں قران کا استدلال بہت واضح ہے۔ جو اللہ پہلی مرتبہ انسان کو پیدا کر سکتا ہے کیا وہ اسے دوبارہ پیدا نہیں کر سکتا؟ قران بار بار اسی حقیقت کی طرف انسان کو متوجہ کرتا ہے۔ ایک مقام پر فرمایا وَهُوَ الَّذِي يَبْدَأُ الْخَلْقَ ثُمَّ يُعِيدُهُ وَهُوَ أَهْوَنُ عَلَيْهِ, وہی ہے جو پہلی مرتبہ پیدا کرتا ہے پھر دوبارہ پیدا کرے گا۔ اور ایک دوسرے مقام پر انسان کا اعتراض نقل کیا ہے مَنْ يُحِي الْعِظَامَ وَهِيَ رَمِيمٌ, ان بوسیدہ ہڈوں کو کون زندہ کرے گا؟ جواب ملا قُلْ يُحِيهِ الَّذِي أَنشَأَهَا أَوَّلَ مَرَّةٍ, کہہ دیجئے وہی انہیں زندہ کرے گا جس نے پہلی مرتبہ انہیں پیدا کیا تھا۔ سورہ مومنون کے آغاز میں بھی یہی برہان ہے, پہلی تخلیق دوسری تخلیق کی دلیل ہے۔ لیکن حیرت انگیز بات یہ ہے کہ سورت کے اختتام پر جب بعث اور اللہ کی طرف واپسی کا ذکر دوبارہ آتا ہے تو دلیل کا زاویہ بدل جاتا ہے۔ ارشاد ہوتا ہے أَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ فَتَعَالَى اللَّهُ الْمَلِكُ الْحَقُّ لَا إِلَهَ إِلَّا هُوَ رَبُّ الْعَرْشِ الْكَرِيمِ, کیا تم نے یہ سمجھ رکھا تھا کہ ہم نے تمہیں بے مقصد پیدا کیا ہے اور تم ہماری طرف لوٹائے نہیں جاؤ گے؟ بس بہت بلند ہے اللہ, حقیقی بادشاہ, اس کے سوا کوئی معبود نہیں, وہ عرش کریم کا رب ہے۔ تو یہاں دلیل میں قدرت کی بات بھی آ گئی, اسی طرح حکمت اور اتقان کی بات بھی۔ شروع میں سوال تھا جس نے پہلی مرتبہ پیدا کیا وہ دوبارہ کیوں نہیں پیدا کر سکتا, اور آخر میں سوال ہے جس نے اتنی حکمت, اتنے نظم اور اتنے کمال کے ساتھ پیدا کیا, کیا یہ ممکن ہے کہ اس نے یہ سب کچھ بے مقصد پیدا کر دیا ہو؟ یہ دو الگ مگر ایک دوسرے کو مکمل کرنے والی دلیلیں ہیں۔ ایک طرف قدرت ہے, دوسری طرف حکمت ہے۔ ایک طرف پہلی تخلیق کہتی ہے دوبارہ پیدا کرنا ممکن ہے, دوسری طرف کائنات کا اتقان کہتا ہے, کائنات کا نظم کہتا ہے کہ دوبارہ

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: कुरान को समझने के लिए आसान कर दिया गया है, अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
2: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु। सामने किराम, प्रोग्राम तहफीमुल कुरान के आज के इस नए हलके में हिकमत और फिर आप सबको खुश आमदीद। आज के इस प्रोग्राम में हम मुख्तसर अरसा पहले ही हज का जो मरहला गुजरा है इससे मुतालिक एक आयत सामीन की खिदमत पेश करेंगे। पहले आपको आयत की तिलावत पढ़ के सुनाते हैं। इरशाद खुदावंदी है, अऊदु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। इन्नस्सफा वल्मर्वत मिन शाइरिल्लाह, فمن حج البيت أو اعتمر فلا جناح عليه أن يطوف بهما ومن تطوع خيرا فإن الله شاكر عليم। यकीनन सफा और मरवा ये पहाड़ियाँ अल्लाह की निशानियों में से हैं, लिहाजा जो शख्स बैतुल्लाह का हज या उमरा करे उसके लिए इन दोनों के दरमियान सई करने में कोई हर्ज नहीं है, और जो बरज़ा और रग़बत कोई भलाई का काम करता है तो अल्लाह ताला जानने वाला कदर शनास है। फ़इन्नल्लाह शाकिरुन अलीम। सफ़ा मरवा की बात आ गई, ये दो पहाड़ियाँ हैं, सफ़ा बैतुल्लाह के जनूब मशरक़ में और मरवा सफ़ा के बिलमुक़ाबिल शुमाल की तरफ है, और इनके दरमियान 760 ज़रा का फासला है। समय किराम, इन दो पहाड़ियों के दरमियान दौड़ना, सई करना ज़ायरीन बैतुल्लाह जो हज और उमरा करने वाले होते हैं उनके लिए ज़रूरी है, और ये उसी खलूस और लिल्लाहियत का इजहार है जिसका मुजाहरा इब्राहिम अलैहिस्सलाम और उनकी वफा शार अहलिया बीबी हाजरा रज़ी अल्लाह अन्हा ने किया था। इब्राहिम रज़ी अल्लाह अन्हु बीबी हाजरा और शीर खार फर्जंद इस्माईल अलैहिस्सलाम को वादी फारान में छोड़ गए थे। जब माँ बेटे के पास खाने पीने का सामान ख़त्म हो गया और बच्चा प्यास के मारे तड़पने लगा तो माँ इंतहाई बेचैनी और बेकरारी की हालत में इन्हीं दो पहाड़ियों पर इधर से उधर दौड़ती थी ताकि किसी आने वाले काफिला से थोड़ा बहुत पानी मुयसर आ सके। उनकी ये सई दौड़ धूप अल्लाह ताला ने कबूल फरमाई और इस्माईल अलैहिस्सलाम की एड़ियों से ठंडे और मीठे पानी का चश्मा जारी फरमा दिया, और इधर बैतुल्लाह जाने वाले हर उस शख्स के लिए जो हज और उमरा करे सई को लाजिम करार दिया गया। समय कराम, अरब जाहिलियत ने इन दोनों पहाड़ियों पर जैसा कि रिवायात से मालूम होता है दो बुत रख दिए थे और उन बुतों के लिए सई और तवाफ करने लगे थे, जिसके सबब से इन शायर का न सिर्फ शायर इब्राहिम में से होना मुश्तबह हो गया था बल्कि ये अलानिया शिरको बुत परस्ती के मजहर भी बन गए थे। कुरान ने जिस तरह बैतुल्लाह को तमाम मुशरिकान आलूदगियों से पाक साफ करके उसके असल इब्राहिमी जमाल में पेश किया है, इसी तरह यहाँ सफ़ा और मरवा की असल तारीख बयान फरमाई कि इब्राहिम अलैहिस्सलाम के वक्त से शायरुल्लाह में से है, यानी ये सफ़ा और मरवा इन्नस्सफा वल्मरवत मिन शाइरिल्लाह। लेकिन मुशरिकीन ने जिस तरह तौहीद के मरकज बैतुल्लाह में सैकड़ों बुत लाकर रख दिए इसी तरह इन शायर को भी बुत परस्ती से मुलव्वस किया। अब ये तुम्हारी जिम्मेदारी है कि तुम गंदगी के इस ढेर को हटाकर उन शायर को असर नो उजागर करो और उनके सई तवाफ को सिर्फ अल्लाह ही के लिए खास कर दो। اب من شعائر اللہ اس کا مطلب بنتا ہے اللہ تعالیٰ کی نشانیوں میں سے ہے. شعائر یہ شعیرہ کی جمع ہے. ویسے لغوی طور پر یہ شعیرہ انفس و آفاق میں ہر چیز اور ہر شے میں اللہ تعالیٰ کی نشانیاں موجود ہیں اور اس کی کاریگری اور عظمت کے نشان بھی نمایاں ہیں. آیت مبارکہ میں شعائر اللہ سے وہ نشانیاں مراد ہیں جو حج کرتے وقت سامنے آتی ہیں, مثلا بیت اللہ, صفا اور مروہ کی پہاڑیاں, حجر اسود, قربانی کے جانور وغیرہ. ان کا دل سے احترام کرنا اور انہیں قدر و منزلت کی نگاہ سے دیکھنا تقوی اور پرہیزگاری کی نشانی ہے. جیسا کہ ارشاد ہوتا ہے وَمَن يُعَظِّمْ شَعَائِرَ اللَّهِ فَإِنَّهَا مِن تَقْوَى الْقُلُوبِ, اور جو اللہ کے مقرر کردہ شعائر کا احترام کرے تو یہ دلوں کے تقوی سے ہے. اچھا, اب آیت کا اگلا حصہ ہے فَمَن حَجَّ الْبَيْتَ أَوْ اِعْتَمَرَ, بس جو کوئی حج کرے بیت اللہ کا یا عمرہ کرے. تو اصطلاح میں عمرہ کرنا یعنی آپ سب جانتے ہیں بیت اللہ جا کر طواف کرنا اور صفا اور مروہ کے درمیان سعی کرنا, جس طرح رسول اللہ صلی اللہ علیہ وسلم نے طواف اور سعی فرمائی. اور حج تو صرف ذی الحجہ کے مہینے میں مخصوص ایام میں ہوتا ہے, جبکہ عمرہ سال کے کسی بھی مہینے میں ہو سکتا ہے. اب فلا جناح علیہ ان یطوف بہما, سامعین کرام, اب اس آیت کے اس حصے سے یعنی اسلوب بیان سے بظاہر یہ بات نکلتی ہے, یہ حقیقت کی بات ہم نہیں کہہ رہے ہیں, حقیقی معنی کیا معنی مقصود کیا ہے یہ نہیں کہہ رہا میں, بلکہ اسلوب بیان سے بظاہر یہ بات سمجھ میں آتی ہے کہ سعی کے لیے شریعت میں صرف اجازت ہے, اگر کوئی شخص یہ نہ کرے یا نہ کر سکے تو اس میں بھی کوئی خاص قباحت نہیں. لیکن یہ تاویل اور یہ معنی یعنی صحیح نہیں, چونکہ اگر یہ مراد ہوتی تو اسلوب کلام جیسا کہ ام المومنین عائشہ صدیقہ رضی اللہ عنہ نے فرمایا فلا جناح علیہ ان یطوف بہما کے بجائے اللہ یطوف بہما ہوتا, ٹھیک ہے, اگر وہی مقصد ہے. دوسری بات یعنی جو اسلوب بیان سے بظاہر جو مفہوم ہوتا ہے اگر وہی مقصود ہو تو یہاں ان یطوف بہما کے بجائے اللہ یطوف بہما ہوتا. دوسری بات یہ ہے کہ یہ فرمانے کے بعد کہ صفا اور مروہ دونوں شعائر اللہ میں سے ہیں, یہ کہنا کچھ ناموزو اور بے جوڑ سا معلوم ہوتا ہے کہ ان کا طواف کرنا اور نہ کرنا دونوں برابر ہے. پہلی بات کے بعد ان کے ہم وزن اور اس کے ہم آہنگ بات تو یہی ہو سکتی ہے کہ ان کا طواف ضروری قرار دیا جائے. اب سوال یہ ہے کہ کس درجے میں ضروری ہے, اس کی حیثیت فرض کی ہے یا واجب کی ہے یا مستحب کی, اس میں اختلاف ہو سکتا ہے, لیکن یہ خیال کرنے کی گنجائش تو نہیں کہ اس قدر شاندار تمہید کے بعد اصل بات اتنے کمزور درجے کی ہو. اس وجہ سے یہاں آواز نے یہ کہا ہے کہ سعی کا حکم جو ہے یہ حکم وجوب کے درجے میں ہے. اب ومن تطوع خیرا فان اللہ شاکر علیم, مزید آیت کا آخری حصہ ہے, اور جو کوئی برضا و رغبت نیکی کرے تو اللہ تعالی جاننے والا قدر شناس ہے, کہ ظاہر اور چھپی باتیں سب کو جانتا ہے, بلکہ ارادوں اور نیتوں سے بھی وہ آگاہ ہے اور اس کا صلہ اور بدلہ عطا فرماتا ہے. سامعین کرام, اس آیت سے ہمیں سیکھنے کو ملی کہ مسلمان کو یہ حکم کیا گیا ہے کہ مناسک حج اور عمرہ کو اسوہ ابراہیمی کی پیروی میں ادا کرے, اور اس طرح شعائر اللہ کی عظمت, عزت و عظمت بحال کی گئی. چونکہ مناسک